0: کل کے لیے، بہتر مضبوطی کے لیے، بہتر بچت کے لیے یوز کریں SBF Rapid 550D TMT.
1: مضبوط نرمان صدا کے لیے.
2: مجھے اپنے بچوں کے لیے چاہیے ایک ایسا اسکول جو ICSE سے افلیٹڈ ہو.
3: بھیواڑی میں ہے ایک ماتر ایسا اسکول SPS گلوبل اسکول، جس کے بچوں نے ICSE 10th کی بورڈ پریکشاؤں میں 100% ریزلٹ کے ساتھ ساتھ راجیہ استر پر کراٹے اسکیٹنگ آدھی پرتیوگتاؤں میں بھی اپنے اسکول کا نام روشن کیا ہے. یہاں سکچھا سے بچوں کا بودھک وکاس اور کھیل کود سے شاریرک وکاس، ڈسپلن اور سمے سمے پر ساماجک و سانسکرتک پرتیوگتائیں ہوتی رہتی ہیں، جو بچوں کے سروانگین وکاس میں مدد کرتا ہے. یہاں ہے بیسٹ انفراسٹرکچر، کھیل کا میدان، ایسی کلاس روم، ڈیجیٹل کلاس روم، آدھونک سویدھاؤں سے لیس لیب، بیسٹ ٹیچر کی فیسلٹی.
2: SPS گلوبل اسکول نیئر کیپیٹل مال بھیواڑی. آج ہی وزٹ کریں یا کال کریں 9950888330.
4: اب بھلواڑی کے شیو ہوم ہاسپٹل میں پائیں ایک ہی چھت کے نیچے سبھی سویدھائیں. یہاں 25 بیڈ سے لیس انڈور، 6 بیڈ سے لیس ICU، 2 بڑے آپریشن تھیٹر، پیتھولوجی لیب تتھا اتیادھونک ایکس رے مشینوں کے دوارا ایکس رے سویدھا، تکنیکی مشینوں دوارا جانچ، 24 گھنٹے آپاتکالین سیوائیں، ایمبولینس، سبھی کیش لیس TPA سویدھاؤں کے ساتھ 14 سال سے کم آیو کی بچیوں کے لیے نشلک پرامرش، گائنیکولوجی، انفرٹیلیٹی، استری ایوم پرسوتی روگ وشیشجیہ ڈاکٹر نمرتا مہتا چترویدی و ہڈی روگ وشیشجیہ ڈاکٹر ہیمنت چترویدی جیسے انوبھوی ڈاکٹر سے پرامرش سویدھا، جو کہ پچھلے 8 سالوں سے بھیواڑی میں نرنتر اپنی سیوائیں دیتے آ رہے ہیں. شیو ہم ہاسپٹل، B4 بھگت سنگھ کالونی، پرانے RTO آفس کے پاس، بھیواڑی. संपर्क 9799996778.
5: अरे कहाँ जा रही हो मुन्नी की शादी की ज्वेलरी लेने के लिए?
6: धारूहेड़ा श्री श्याम ज्वेलर्स.
5: अच्छा, श्री श्याम ज्वेलर्स धारूहेड़ा ही क्यों?
6: श्री श्याम ज्वेलर्स धारूहेड़ा के पास है सोना, चांदी और हीरे के आभूषणों के नए और लेटेस्ट कलेक्शन उपलब्ध हैं, वो भी BIS 6 अंकों वाला, हॉलमार्क HUID. और तो और, उनकी ज्वेलरी को भारत सरकार द्वारा चलाए गए BIS केयर ऐप के वेरीफाई हॉलमार्क फीचर से आभूषणों की शुद्धता का भी प्रमाण देख सकते हैं और अपने नए और पुराने सोने चांदी के गहनों की शुद्धता भी चेक कर सकते हैं गोल्ड टेस्टिंग मशीन की मदद से 9812018600.
7: भिवाड़ी का पहला ISO और NABH सर्टिफाइड श्री कृष्णा हॉस्पिटल, जिसमें मल्टी स्पेशलिस्ट OPD, 10 बेड का ICU, सबसे बड़ा मॉड्यूलर ऑपरेशन थिएटर, 50 बेड का इंडोर, 24 आवर्स एम्बुलेंस, फार्मेसी और इमरजेंसी सेवाएं तथा लैब, डिजिटल एक्सरे जैसी सुविधाओं से लैस श्री कृष्णा हॉस्पिटल अधिकांश मल्टीनेशनल कंपनियों के मेडिकल कंसल्टेंसी एवं कैशलेस उपचार का एकमात्र सेंटर. श्री कृष्णा हॉस्पिटल, B14849 भगत सिंह कॉलोनी भिवाड़ी, 8529113916734001391. इस हॉस्पिटल में ऑर्थोपेडिक स्पेशलिस्ट, गायनेकोलॉजिस्ट, ENT स्पेशलिस्ट और फिजिशियन की सेवाएं 24 घंटे उपलब्ध है.
8: आप सुन रहे हैं 90.8 FM 24, आपका रेडियो, आपकी धड़कन.